जी जनाब, वेलकम बैक। एक बार फिर सो की खुश आमदीद आखने हैं जी। तुसा ने अपने शो पटवारी बैठक च जड़ा के असा नोटिंगम तो लाइव करने पे हैं फजा रेडियो फजा 97.1 FM पर सो इसकी सुनी सकने हो, नाल डैब पर भी सो इसकी सुनी सकने हो। इस प्रोग्राम की जी खास गल है वो है जनाब के तुसा इस प्रोग्राम इच अपनी सोहनी मिठी जबान पटवारी सुन सो तो पटवारी बोली भी सकने हो, तो उस वास्ते तुसा साढ़े की कॉल करी सकने हो। साड़ा प्रोग्राम जो दो घंटे मुश्तमिल होना, पहले घंटे में असा तुसानी कॉल शामिल ना करी सकने उसने पर माजरत चाहने, लेकिन दूआ घंटा जो 4 to 5 ने दरमियान है उस टाइम तुम साढ़े की कॉल करी सकने हो जनाब। जरूर कॉल करने से फोन नंबर देसा तो ता ही गल कर सो ना जनाब, तो नंबर यह है कि 01157100971। तो जो नंबर दोबारा नोट करना चाहते हो तो एक बार फिर दसना वा 01157100971। तो इस नंबर पर तुम साढ़े की व्हाट्सएप भी करी सकने हो। तो अज ने टॉपिक पर वापस हसने जनाब, साड़ा अज ना मौजू सी जिसने पसंद गल करने पे सांगे पटवारनी तारीख। तो पटवारनी तारीख इच तुसानल काफ़ी सारिया गल्लां होईयां जिहड़ियां कदीमी 20 लाख साल पुरानी जिहड़ी पटवारनी एक तहजीबी रवायत जिहड़ी है मिली है यूनेस्को ने मुताबक, ते हुण अगे उस सिलसिले की वधाने आ। असां दरिया सवां की गल की सी, दरिया सवां तो बाद हुण असां गल करसां जनाब टैक्सलानी जिहड़ा कि पटवारनी शान है। तो इस पटवारनी इस तारीख नी एक बड़ी कंट्रीब्यूशन है टैक्सला शहर। तो टैक्सला जिहड़ा है वह कोई आम शहर नहीं बल्कि पुरानी तहजीब नी गल होवे तो सब तो पहला ना टैक्सला ना ही गिणिया जाना है, क्योंकि टैक्सला एक ऐसा शहर सी जिहड़ा कि जिथे तजारत भी सी, जिथे इल्म भी सी, जिथे पुराने दौर च यूनिवर्सिटियां सन, तो जिथे मज़हब नमी एक बड़ा अहम मरकज रहा, तो फन या मुख्तलिफ तहजीबां जड़ियां वो उन्होंने नमी यह मरकज सी। तो यूनेस्को ने मुताबक टैक्सला ने जड़े कदीम आसार है उस वो साढ़े की मिलने न मुख्तलिफ मकामात पर, जिन्हों चु त्रै चार असं तुसों की दसी छोड़ने हैं। एक है बिड़ माउंट ने ना तो, बिड़ माउंट ने ना तो इस तो बाद है सिरकप, ते फिर है सिरसुख। सिरसुख तो अलावा और भी कई मकामात हैं लेकिन खास है। तो टैक्सलानी तारीख विचों टैक्सलानी जिहड़ी तारीख है बिड़ माउंट, सब तो पहले उसका जिक्र करने हैं कि यूनेस्को ने मुताबक बिड़ जिहड़ा है ना टैक्सलाना इब्तदाई तारीखी शहर सी, ते वो आखने कि मुमकिन हो सकना कि यह 6वीं सदी कबल अज मसी विच कायम होया। तो टैक्सला म्यूजियम ने मुताबक बिड़नी तारीख तकरीबन 6वीं सदी तो 2 सदी कबल अज मसी नाल जिहड़ी आ वो जुड़नी है। तो ये एक ऐसा इलाका सी, एक ऐसा शहर सी, असना वसना शहर सी कि जिथे नियाँ गलियां भी सन, जिथे घर भी सन, ते जिथे ने बाजार सन, उत्थे तजारत भी होनी सी, ते एक मुनज़म शहरी जिंदगी इत्थे मौजूद सी। ते जिहड़ा ये अजकल ने जदीद मतलब कि तुसां की शहर नज़र हसने न, ये अजकल नी गल नहीं बल्कि जिहड़े इस तों पहले लोग गुजरे न सदियां पहले, उन्हां भी अपने आप की एक बेहतर लाइफ स्टाइल देने नहीं और अपने आप की एक मुनज़म अंदाज जिंदगी गुजारने नहीं, जिस तरह ने उस टाइम ने वसायल सन उस तरह नहीं एक भरपूर कोशिश उन्हां की थी। ते ये एक उसना जीना जागना सबूत है। तो फिर जनाब असा पटवारनी गल करिए, टैक्सलानी गल करिए, तो सिकंदरे आजम की गल ना करिए। 326 कबल मसीह सिकंदरे आजम जड़ा है वो टैक्सलानी सरजमीन पर आया। तो यूनेस्को भी इसकी कोट करना है कि सिकंदरे आजम जड़ा है वो टैक्सला अच्छी तरह उसके आम की था, क्योंकि एक बड़ी जगह उस टाइम गालबन ये सी। तो ज़रा तसवर करो कि एक आज तो 2300 साल तकरीबन 2300 साल पहले एक आलमी फातह जड़ा वो पटवारनी धरती पर कदम उस रखिया, तो वो इलाका अज भी
تاریخ نے صفحے پر موجود ہے تے کیا خوبصورت گل ہے۔ تے پھر جے اساں تساں نال تعلق وی اس علاقے نال ہے تے پھر میں آنا کہ یہ گل خوشی والی ہے یا نہیں ہے کہ اساں کیسے تاریخی علاقے وچ اساں رہنے پئے ہاں، کتھے ساڑا جم پل ہویا تے کتھے اساں بچپن نے دیہاڑے گزارے تے کیڑے علاقے نال ساڑیاں یاداں وابستہ ہن۔ پٹھوارنی تاریخ خالی سکندر اعظم تک ہی محدود نہیں بلکہ اس تو بعد ہسٹری نا ایک اور بڑا تاریخ نا بڑا نا چندر گپت موریہ جڑا سکندر اعظم تو بعد ٹیکسلا نی تاریخ وچ اس نا نام جڑا ہے وہ بولنا ہے۔ 321 قبل مسیح وچ اس نے سلطنت جڑی ہے وہ اس علاقے کی اپنی حکومت وچ اپنی سلطنت وچ شامل کری کنی تو اس گلے نے جڑے شواہد ہیں وہ ٹیکسلا میوزیم جڑی ہسٹری ہے اس نے مطابق 321 چندر گپت موریہ جڑا ہے نا وہ ٹیکسلا نا حکمران سی۔ سنگیو تاریخ کافی جڑی ہے وہ ایک انٹرسٹنگ سبجیکٹ ہونا اس بندے اس ہے جس نا انٹرسٹ ہوئے، لیکن جس طرح میوزک نال اساں تساں کی نال سنانے پیا تے گپاں شپاں وی نال چلنیاں پیا، امید ہے تساں وی انجوائے کرنے ہو۔ سو تے اگر تساں فیڈ بیک دینا چاہنے ہو تے تساں ساڑے کی میسج کری سکنے ہو 0115710097 ساڑا یہ واٹس ایپ ہے، اس نے تساں میسج کر سو تو اساں تساں نے میسج جڑے وہ بھی اپنے پروگرام نا حصہ بنائی سکنے ہیں، تو باقی اسے نمبر ہے تساں ساڑے کی کال بھی کری سکنے ہو۔ تو اس تو بعد جناب علی چندر گپت موریہ نا اچھا ہے تو اس نے پوتے اشوک نا نام نہ اچھا ہے، یہ نہیں ہوئی سکنا کہ تاریخ نا ایک اور بڑا نام سی جڑا کہ ٹیکسلا میوزیم نے مطابق 262 قبل مسیح اشوک بدھ مت اشوک جڑا ہے نا اس بدھ مت مذہب کی قبول کیتا تھا، اس دور ٹیکسلا ایک اہم مذہبی مرکز بنیا بدھ مت نا، جس نے شواہد جڑے نے وہ ٹیکسلا اج بھی ملنے ہیں، جیسے ٹیکسلا نے میوزیم میں جانے ہو تو اتنے تساں کی ہزاراں نے صاحب اس دور دیا مورتیاں اور اس دور نے وہ انہوں نے جڑے فن نے مظاہرے وہ نظر رسنے۔ تو یہ صرف ایک مذہبی مرکز نہیں سی بلکہ اس دور پٹھوار صرف تجارت نہ صرف ایک مذہبی مرکز نہیں سی ٹیکسلا بلکہ اس نے نال نال ایک تجارتی مرکز تے یہ اس دور نی عالمی سرگرمیاں نہ بھی ایک اہم علاقہ اس کے کنسیڈر کیتا جانا سی۔ ایویچ تھوڑی بہت انگلش بھی اساں مارنے ہونے ہاں کیونکہ یا انگلش ساڑے کو نکلی جانی با انگلینڈ چ رہنے ہاں، کیا کریے پھر مجبوری ہے، تھوڑی جی گنجائش دے سو۔ تو تمہیں پتا ہے جتھے بادشاہ ہون اتھے قلعے بھی لازمی ہونے، تو ہوں اساں گل کرساں جناب کہ ایک علاقہ ہے جس کی آنے سرکپ بھی آنے یہ ہوں اگر تم بہتر سمجھنے ہو اس کی کس طریقے نال پرونس کرنے ہو، تو دوسری صدی قبل مسیح وچ اے شہر تعمیر ہویا۔ اس شہر نی خاص گل یہ سی کہ اے شہر قلعہ نما شہر سی کہ جتھے دشمن تو محفوظ رہنے واسطے اس ٹائم نی جڑی حکومت سی اشوک نی حکومت سی یا چندر گپت موریہ نے دور چ، لیکن اے آئی تھنک اس تو بعد بنیا دوسری صدی قبل مسیح اس وچ اے تعمیر ہویا اے شہر۔ تو اس شہر نی تعمیر وچ یونانی اثر جڑا ہے نا وہ صاف نظر آنا ہے۔ تو یہ جڑا حصہ ہے ٹیکسلا نا سرکپ جڑا ہے اس نے وچ اتھے نیاں گلیاں اتھے نے کار اتھے نیاں جڑیاں مذہبی عمارتاں، تو دوے جڑے شہری منصوبہ بندی نے انہوں نے جڑے کو پلاننگ انہیں کیتی سی وہ ایک الگ نظر آنا ہے کہ اس نے جڑا یونانی رنگ ہے اس کی نظر آنا۔ تکو ہسٹری نا کتنا رچ خطہ ہے، کتنا ایک امیر خطہ ہے کہ جتھے مغربی تے مشرقی دوئے رنگ تساں کی نظر اسنے۔ اس تو بعد ٹیکسلا نا ایک اور علاقہ وا جس کی آنے سرسوک جڑا ہے وہ
ਉਹ ਵੀ ਇੱਕ ਖਾਸ ਅਹਿਮੀਅਤ ਜਿਹੜਾ ਉਹ ਰੱਖਣਾ ਹੈ। ਸਿਰਸੁੱਕੀ ਪਹਿਲੀ ਸਦੀ ਈਸਵੀ ਨਾਲ ਜੋੜਿਆ ਜਾਣਾ ਅਤੇ ਇਹ ਆਪਣੇ ਨੇ ਕੁਸ਼ਾਨ ਨਾ ਦੌਰ ਸੀ ਜਿਸ ਟਾਈਮ ਇਹ ਸ਼ਹਿਰ ਬਣਿਆ ਸੀ। ਹੁਣ ਮਤਲਬ ਹੈ ਤੁਸੀਂ ਤੱਕੋ ਕਿ ਬਿੜਮੌਂਡ ਜਿਹੜਾ ਉਹ ਕਦੀਮ ਸ਼ਹਿਰ ਹੈ ਅਤੇ ਸਿਰਕਪ ਜਿਹੜਾ ਉਸਨੇ ਜੇ ਯੂਨਾਨੀ ਅਸਰਾਤ ਵਾਲਾ ਸ਼ਹਿਰ ਹੈ ਅਤੇ ਸਿਰਸੁੱਕ ਜਿਹੜਾ ਇਹ ਕੁਸ਼ਾਨ ਦੌਰ ਨਾਲ ਸ਼ਹਿਰ ਹੈ ਅਤੇ ਇੱਕ ਹੈ ਖਿੱਤੇ ਵਿੱਚ ਸ਼ਹਿਰ ਬਦਲੇ, ਹੁਕਮਰਾਨ ਬਦਲੇ, ਤਹਿਜ਼ੀਬਾਂ ਬਦਲੀਆਂ, ਤਹਿਜ਼ੀਬਾਂ ਨੇ ਰੰਗ ਬਦਲੇ, ਪਰ ਪਠਵਾਰਨੀ ਧਰਤੀ ਉੱਥੇ ਹੀ ਮੌਜੂਦ ਰਹੀ ਜਿਹੜੀ ਕਿ ਅੱਜ ਵੀ ਮੌਜੂਦ ਹੈ। ਕੈਸਾ ਹਸੀਨ ਇਮਤਜ਼ਾਜ ਹੈ ਅਤੇ ਉਮੀਦ ਹੈ ਤੁਸੀਂ ਮਾੜੀ ਗੁਫ਼ਤਗੂ ਕੀ ਇੰਜੋਏ ਵੀ ਕਰਨੇ ਉਸ ਤੋਂ, ਉਸ ਤੋਂ ਬਾਅਦ ਅਸਾਂ ਗੱਲ ਕਰਨੇ ਹਾਂ ਗੰਦਾਰਾ ਤਹਿਜ਼ੀਬ ਨੀ ਅਤੇ ਗੰਦਾਰਾ ਤਹਿਜ਼ੀਬ ਜਿਹੜੀ ਹੈ ਟੈਕਸਲਾ ਗੰਦਾਰਾ ਤਹਿਜ਼ੀਬ ਨਾਲ ਇੱਕ ਅਹਿਮ ਮਰਕਜ਼ ਸੀ। ਅਤੇ ਸੰਗੀਓ ਟੈਕਸਲਾ ਜਿਹੜਾ ਜ਼ਹਿਰੀ ਗੱਲ ਹੈ ਇੱਕ ਤਾਰੀਖੀ ਸ਼ਹਿਰ ਹੈ ਜਿਸ ਤਰ੍ਹਾਂ ਆਲਰੇਡੀ ਪਹਿਲਾਂ ਸੰਗੀ ਮੈਂ ਦੱਸੀ ਰਿਹਾ ਇਸ ਗੱਲ ਹੈ ਨਾ ਅਤੇ ਜਿਹੜਾ ਇਸ ਨਾਲ ਗੰਦਾਰਾ ਤਹਿਜ਼ੀਬ ਨਾਲ ਅਸਰ ਹੈ ਨਾ ਉਹ ਇਸਨੇ 'ਚ ਨਜ਼ਰ ਰਸਣਾ ਹੈ ਕੁਸ਼ਾਨ ਨੇ ਦੌਰ 'ਚ। ਕੁਸ਼ਾਨ ਕਿਉਂਕਿ ਬੁੱਤ ਮਤ ਮਜ਼ਹਬ ਨਾਲ ਪੈਰੋਕਾਰ ਸੀ ਅਤੇ ਫਨ ਤਾਮੀਰ ਅਤੇ ਮੁਜਸਮਾ ਸਾਜ਼ੀ ਨਾਲ ਫਨ ਜਿਹੜਾ ਉਸ ਬੜੀ ਤਰੱਕੀ ਕੀਤੀ ਇਸਨੇ ਦੌਰ 'ਚ ਅਤੇ ਟੈਕਸਲਾ ਮਿਊਜ਼ੀਅਮ ਜਿਹੜੇ ਉਹ ਉਸਨੇ ਆਸਾਰ ਹਾਲੇ ਜੀਆਂ ਸੰਭਾਲੀ ਤਾਂ ਰੱਖੇ ਹੋਏ ਅਤੇ ਤਕਰੀਬਨ 7,000 ਨਵਾਦਰਾਤ ਜਿਹੜੇ ਨਾ ਉਹ ਨੁਮਾਇਸ਼ 'ਚ ਪਏ ਨਾ ਅਤੇ ਤਕਰੀਬਨ ਕੋਈ 30,000 ਐਸੇ ਨੇ ਜਿਹੜੇ ਕਿ ਮਹਿਫੂਜ਼ ਜ਼ਖੀਰੇ ਵਿੱਚ ਕਿਰਾਏ ਮਹਿਫੂਜ਼ ਕੀਤੇ ਗਏ ਅਤੇ ਇਹ ਸਾਰੀਆਂ ਗੱਲਾਂ ਜਿਹੜੀਆਂ ਇਹ ਔਨ ਰਿਕਾਰਡ ਹਨ ਯੂਨੈਸਕੋ ਔਰ ਜਿਹੜਾ ਟੈਕਸਲਾ ਨਾ ਮਿਊਜ਼ੀਅਮ ਹੈ ਉਸਨੇ 'ਚ ਇਹ ਸਾਰੀਆਂ ਗੱਲਾਂ ਕਮੋਪੇਸ਼ ਇਸੇ ਤਰ੍ਹਾਂ ਹੀ ਲਿਖੀਆਂ ਹੋਈਆਂ ਹਨ।